Siamo stati in un'altra città,

Sosyal

atribuyó a la

स्थायी छ। अझैसम्म यो माथि कुनै काप्चा ग्रामपालिका नगरपालिकामा पुग्न सकेको छैन। केन्द्र र केही क्षेत्र यो प्रदेश स्तरीय मात्रै हुन सकेको छ।

Sunt contraste și sunt multe.

0: कर सकिने तर त्यसको निश्चित आकार प्रकार सेपहरू नापात गर्न नसकिने त्यस्तो खालको सांस्कृतिक सम्पदालाई कतिपयले मूर्त र अमूर्त भनेर छुट्याउँछ भने कतिपयमा भौतिक र अभौतिक भनेर छुट्याउनेछ भन्छ र यहाँ चाहिँ अभौतिकको रूपमा आउँछ कतिपय यो अमूर्त सांस्कृतिक सम्पदा के अरे मूर्त सांस्कृतिक सम्पदा अमूर्त सांस्कृतिक सम्पदाको आध्यात्मिक र धार्मिक पृष्ठभूमिमा सिर्जना हुने हुन्छ त्यो अमूर्त संस्कृति दुईटै संस्कृतिको महत्वपूर्ण त्यसमध्येमा अहिले हामीले छलफल गरिरहेको अभौतिक अथवा अमूर्त संस्कृतिको सन्दर्भमा जुन यो अहिले प्रस्तावित विधेयक आएको छ
1: उदाहरणको लागि हामीले अभौतिक यो सांस्कृतिक सम्पदा भनेर चाहिँ यो युद्ध उदाहरणको लागि

प्रजातन्त्रको आक्रमणबाट मानवीय तथा अन्नबालीलाई क्षति हुँदै आएको छ। गुजरातमा दिशा विकास कार्यक्रम यादवले सायन प्रणालीले वन्यजन्तु बस्तीमा बस्ने दिएका सूचना दिने भएकाले मानव

அரிசி புகழ் கொடுத்தா ரெண்டுமே அடி

I'm going to go to the next one.

Harry Parla, 10 प्रतिशत जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रस्तुतित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले

Ich bin ein Mensch.

निर्माण गर्ने समय हो। धातु पदार्थको उत्पादनको प्रयोगले पनि मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ। साथीको दबावमा होइन, आफ्नो सपनाको पक्षमा निर्णय गरौं। तनाव भए खुल्ला कुरा गरौं। समाधान धातु पदार्थ होइन, लागू पदार्थबाट टाढा बसौं। स्वस्थ र उज्यालो भविष्य बजौं। रेडियो गुरुमा एफएमको सहकारीमा स्वास्थ्य कार्यालय पर्सियाबाट जनहितमा जारी सचेत।

Thank you.

I'm going to go to the next one.

I'm going to go to the next one.

I'm not sure if I'm going to be able to do that.

Thank you.

I'm going to go to the next slide.

0: खाई व्यायाम सर्त करी धूम्रपान मदिरामा सेतु नरही तर भन निर्जन कवि आज निर्भय कान्ति जीवन रत्रा निसर्गात्मकमा सेवाजी स्वस्थ जीवन अपनाई रेडियो गुरुबाबा सहकारीमा स्वास्थ्य कार्यले प्रत्याशी जनमुखी सन्देश
1: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रस्तुतित तथा तयारी खाना जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
2: नियमित रूपमा हेटुन र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
1: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
2: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
1: चिसो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफुल खाऊ,
2: मद्यपान र धूम्रपान सेवन नगरौँ,
1: स्वस्थ रहौँ, सुखमय जीवन
3: बिताउँ। रेडियो गुरुबाबा एफएम द्वारा जनहितमा जारी सन्देश।

Sinergetic.

धन्यवाद दिवस प्रति एवं परिवार पर लाभ।

भनेको त्यही भन्दाभित्र अनिवार्य सिफारिसहरू गरौँ।

ठीक बात है दीदी।

0: Let her be.
1: ఇష్టపడలేదు.

0: पानी खाली भएर बस्दै सोच्नु पानी सादा पानी भएर जहाँ पानी भएर प्रथम त्यहाँ स्वयं ठुलै मानव ठाइस
1: जमा हुने त

0: નથી, તો બાજુ થી ધ્યાન
1: જાણકારી લઈને આપવાની.

0: effettuata sugli quasari statisti.
1: Thank you.

Thank you.

0: بعد كم بعد ما سيب قسم برسالة الاعتبار محصول دستر بريداري ممكن في سمجرار قصير شكرا سي محصول دستر سماجيك سمجرار قصير فران شروع سبت مقام كارلام سيبا بارا بارتيا مقبول وقصار فتخار زبنا قرائي فرد قسم محيطة في دراما في قرار كارلجي رابط فرما خانا قدوينا جاسو باب سبت سارتان مرابا بارتيا प्रजाति विशेष परिचय के मुद्दा तथा व्यवस्थापन तारी और शिक्षा स्वास्थ्य मनोदय पर खारिज का प्रधानमंत्री सारा का घोषणा पूरा समाचार से
1: दासी नगर पालिका छ में आर्थिक वर्ष 2082 की राशि को तथा तथा अंतिम स्तर सामाजिक सुरक्षा भत्ता वितरण सरकारी विभाग पेन्सन फुकर सामाजिक सुरक्षा भत्ता मुताबिक ज्येष्ठ नागरिकको पाङ्गको समस्या होइरहेको सहज सेवा दिन उद्देश्यले वडा कार्यालय आज कार्ड दुई दिनसम्म वडा कार्यालयमा भत्ता वितरण गर्दछ। वडा नम्बर छ मा सामाजिक सुरक्षा भत्ता वितरण सेवा कार्यको जग्गा 7 सामाजिक सुरक्षा भत्ता र ब्याङ्कर कुरा खानेका कर्मचारी जनप्रतिनिधि बैङ्क कर्मचारी प्रथमले घरमा दुःख भत्ता वितरण तथा व्यवस्था गरिएको कुरा दक्षिण क्षेत्री अन्तर्गतबाट सामाजिक सुरक्षा भत्ता घर साझा ब्याङ्क खातामा से उपलब्ध गरिने व्यवस्था मिलाएर कुरा कार्यले चलिरहेका वडा नम्बर छ मा दलित बालबालिका एकल महिला ज्येष्ठ नागरिकको अपाङ्गता भत्ता एकल चार समूहका नागरिकको सामाजिक सुरक्षा भत्ता वितरण प्रक्रिया बागमती नगरपालिका बिरुवा उपचार खर्चको लाभ ल्याएको भनौ महिनाभित्र नवीकरण गर्न अर्ज गरेका नगरपालिका मृगौला प्रत्यारोपण गर्न जैलाशेषतिर र क्यान्सर तथा मेरुदण्ड पक्षी घाट लिन पुर्याउन बिरुवा खर्च सुविधा निरन्तर 2083 भनौ महिनाभित्र

बाँचे बाजे भनेर पुलिस थापहरूबाट पुरुष मुक्त गरिने घोषणाको 26 अगस्त 7 अगस्त भनेको छ। त्यो आफ्नो समान अधिकारहरू आयोजित पुनर्स्थापना हुन्छ। तपाईँ उहाँमा खुसीको आशाको प्रथाइमा समस्या

वर्ग्यामा प्रजाति विशेष वन्य जन्तु उद्धार तथा व्यवस्थापन सम्बन्धी तालिम देखिएता राष्ट्रिय प्रकृति संरक्षण कोषका आयोजना प्रजाति विशेष वन्य जन्तु उद्धार तथा व्यवस्थापन सम्बन्धी तालिम देखिएको कार्यक्रम कोशी तत्व परिचरण आरक्षित पर्सा राष्ट्रिय निकुञ्ज चितवन राष्ट्रिय निकुञ्ज पाँखे राष्ट्रिय निकुञ्ज वर्ग्या राष्ट्रिय निकुञ्ज हो सुखा फाटा राष्ट्रिय निकुञ्जको प्राप्तिक रेन्ज टेस्ट टेबिस कर्प सशस्त्र बन्द क्षेत्र पशु स्वास्थ्य सहायक तालिम तेह्रमा राष्ट्रिय प्रकृति संरक्षण कोष प्रक्रिया समेलामा राष्ट्रिय प्रकृति संरक्षण कोष प्रक्रियाको प्रमुख अजित तुम्बाहाले प्रक्रिया राष्ट्रिय निकुञ्जको समन्वय महिला तालिममा सहायक परिचन्त उद्धार तथा व्यवस्थापन खर्चमा आवश्यक पर्न सैद्धान्तिक व्यवहारिक अभ्यास गरिन समेलाबाट संरक्षणका क्षेत्रमा अग्र पंक्तिमा रहेका काम गर्न संरक्षण कर्मी क्षमता विकास सही का अपने जन्तु

आज पानी नाम।

Thank you.

Thank you.

Thank you.

Thank you.

Thank you.

0: भारतमा के गर्नु बसेको ठुलो छोड्नु सकिन्न
1: त्यसो भनेर कहाँ हुन्छ पहिलो जाने सङ्केत देख्यो भने तुरन्तै सुरक्षित स्थानमा गरिहाल्नुपर्छ
0: घरका सरसामान निकाल्नु पर्यो यत्तिकै हिँडिहाल्नु मिलेन
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन घरका सरसामान निकाल्ने तर्फ जानु भनेको जोखिम बढाउनु हो सामानको लोप गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यानसम्म जान सक्छ
0: हो उहाँले भनेको कुरा सही हो ज्यान माथि पो धन ज्यान नभए के धन
2: किसान जीवनमा लागू पदार्थको प्रभाव किशोर अवस्था भविष्य निर्माण गर्ने समय हो लागू पदार्थको एक प्रकारको प्रयोगले पनि मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ साथीको दबावमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौँ लाभ भए खुल्ला कुरा गरौँ समाधान लागू पदार्थ होइन लागु

I'm not sure.

Thank you.

सन्ता इसानका प्रतिनिधि संघको क्षेत्रमा उत्तर दिने कार्यान्वयन गर्न आग्रह गर्नुभएको थियो। सत्रमा शिक्षा विधेयक, पाठ्यक्रमको खाता, शिक्षा नियमावली र छात्रवृत्ति लगायतका विषयमा पनि कुराकानी भएको मन्त्रालयले जनाएको छ। निजी विद्यालयका प्रतिनिधिले सत्र संघको छात्र सकारात्मक भएको समेत बताएका छन्। सरकारको निर्णय कार्यान्वयन

सुरुवात हुँदै डल फेरि बजिएर आउँछ। स्थानीय

0: एक सेना पालिता जानकारी का एक उठाएको छ। एकै बहादुर डेउराले दोस्रो स्थानान्तरणको प्रक्रिया अन्तिम चरणमा पुगेको र आवश्यक प्रक्रिया पूरा गर्ने काम गरिरहेको बताउनु भयो।
1: विपदपछि राहत खोज र पुनर्स्थापना समूह सरकारको भूमिका र संसदीय विपदबाट बढ्ने उपाय गरिरहेको

0: Sometimes you can find the uniform Sometimes Sutra Network, CIN.
1: अनेक सामुदायिक सूचना नेटवर्क सीआईएन ने काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ विशेष श्रृंखला हेलो मौसम।
0: आज पहिलोपटक दुबईमा पहिलो सहयोगका लागि कार सम्पर्क गर्ने तत्काल उपायका लागि सरकारी समर्थन के होला? नमस्कार, म सन्तोष सन्दर्भ अहिले मध्य प्रकारको समय

0: सामी विगतबाट धेरै क्षति हुन गएको छ। नगरपालिका प्रवेश संघका उद्धार गर्ने समिति बनाइएको हुन्छ अरे। साथै विगत नजिकको छिमेकी नै काम गर्छन्, सर्वसाधारणमा भए पनि जोगा गर्ने भए पनि प्रयास गर्छन्। अनि विगत क्रममा तत्क्षण उचित अवस्था छ, यसरी हिमाल अनि जोखिमयुक्त क्रममा एकै सबै ठाउँमा एकै प्रकारको उद्धारको योजना छ कि अथवा छ भन्ने विश्वास छ।
1: यो प्रश्न एकदम महत्त्वपूर्ण प्रश्न छ। के भन्नुभयो जसरी तपाईँको सबै क्षेत्रमा सुरक्षा

Thank you.

Thank you.

अनुमति प्रदान गरिएको छ। स्वास्थ्य च्याम्पियनशिप पार्टी मात्र नेपालको सहभागिता हुने अझै अनुमान छ।

Thank you.

Gazette, Adam Hudson. Welcome to Columbia.

人たちの顔を殺して、首を取られる。

这些有机的电荷，相当于那是不能有电。它根据的是阿巴的那么几个那么几个单，那么几个单，它也就是。

Thank you.

其他三，你算好像是做不了超过两个不差钱，你要干什么的？把自己安逸的来听，你刚才还有一个，安逸的来听。

Είναι τα δύο σαν να είναι.

Yeah.

Thank you.

Thank you.

خوشی کرد.

私の会話の中で、

Sinirlay, sinkumana, annelay, kumkumana. Yer patlar.

अधिकारिक रूपले स्ने ड्राइभ नेपाल र माथिमा जाकर आवश्यक जानकारी लिनेछ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इक्विटी म्यानेजमेन्ट तथा नियन्त्रण महाशाखा

45 मिनट भएर आप सुने बिबिसी नेपाली सेवा।

विद्यार्थी प्रदर्शनमाथि प्रधानले गरेको कारवाहीले लिएर प्रधानमन्त्री नरेन्द्र मोदीको राजीनामा मागेका छन्। युवा नेतृत्वको खोज अभियानले आयोजन गरेको संसद भवन तर्फको सोमबारको र्यालीमा करिब 180 जनाका लागि भएका थिए। त्यसपछि सरकारसँग धन्यवाद गर्दै गान्धी र अन्य विपक्षी सांसदहरूले प्रधानमन्त्री मोदीको सरकारी निवास बाहिर प्रदर्शन गरे। उनीहरूले भीड नियन्त्रण गर्न लाठी प्रयोग गरेको अन्य आरोपबारे टिप्पणी गरेको छैन, तर प्रदर्शनकारी प्रहरीमाथि ढुङ्गा हानेका भनेको छ। प्रदर्शनकारीहरूले शिक्षा र रोजगारीको क्षेत्रमा सुधारको माग गरिरहेका थिए। यो बीबीसी नेपाली

Ты говоришь, что ты не можешь.

的话，就是说这个不能再给我们，因为这样呢，就是说，反正。

पानीहरू जति छ भने सुन्दा उहाँले के हो पानी समीकरण नभइकन प्रेम गर्ने नभएर

tapi itu sudah kita lakukan.

0: the report appearing on the website www.bbcnepali.com मा गएर आफूले चाहेको समयमा पढ्न सक्नुहुनेछ। अब अन्तिममा देश बाहिरको एउटा विषय हर्मुज जलमार्गमाथि नियन्त्रणका निम्ति संघर्ष जारी रहेका बेला इरान र अमेरिका बीच आक्रमण र प्रत्याक्रमणका थप घटनाहरू भएका छन्। इरानले उक्त क्षेत्रमा दुईवटा तेल ट्याङ्करमाथि आक्रमण गरेको जनाएको छ। इरानको रिभोल्युसनरी गार्डसले बहरेन र कुवेतमा रहेका अमेरिकी हवाई प्रतिरक्षा स्थलहरूमा पनि हमला गरेको जनाएको छ। बीबीसी विवरणहरूमा आधारित यो रिपोर्ट सुन
1: कुवेतले आज उक्त क्षेत्रका विभिन्न स्थानमा भएका इरानी आक्रमणका क्रममा आफ्नो केही विद्युत केन्द्र र पानी प्रशोधन संयन्त्रहरूमा क्षति पुगेको जनाएको छ। कतिपय स्थानका आगो नियन्त्रणमा लिइएको छ र क्षतिको मूल्याङ्कन भइरहेको छ। विद्युतका ग्रिडहरूलाई लगातार निशाना बनाइँदै गर्दा कुवेतका बासिन्दालाई एयर कन्डिसनरको प्रयोग घटाउन भनिएको छ। त्यस्तै ड्रोनको सेनाले पाँचवटा इरानी ड्रोनलाई निष्क्रिय पारेको बताएको छ। अमेरिकी सेनाले पानी जहाजहरूको

Thank you.

0: ചെയ്തു.
1: ചിന്ത അദ്ദേഹം ഭയങ്കര

0: गम्भीर अर्थ पुर्याउँछ। विद्यार्थीहरूको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ। उनी रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको पशु तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मुर्छा पर्ने, सकार महसुस हुने र होस हराउने जस्ता तत्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छौ।
1: अनि नानी प्रयोग
0: रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ। आमाको दुध बच्चाको पहिलो

0: Peace.
1: लागू पदार्थको एकपटकको प्रयोगले पनि रोग मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ। साथीको दबावमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौं। लागू पदार्थ होइन।

Thank you.